0: موبائل نمبر 03002962435 ایڈریس ٹنڈو غلام علی روڈ ماتلی
1: اپنا شہر اپنا گھر ماتلی اور ماتلی کی آواز جی ایف ایم 90.4
2: छावां पंहिंजे कारोबार जी तरक्की लाइ सोचे रहिया आहियो
0: त पोइ जीए एफ एम 90.4 मातली बदीन हिकु अहिड़ो एफ एम रेडियो आहे
2: जेको हले थो बिना ब्रेक ऐं मुसलसल
0: ऐं हा ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो जीए एफ एम मातली बदीन
2: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
0: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा
2: 03132525786
0: जी हा 2315525786
2: जीए एफ एम रेडियो नेटवर्क
0: सिंध जो आवाज़।

सुत्तमा वारे फाकी वजीर अता ताड़ जो चवण आहे त इस्लामाबाद में एहतजाज करण न ॾींदासीं। पीटीआई वारनि खे इस्लामाबाद में किथे बि रस्ता बंद करण न ॾींदासीं। जमात इस्लामी खे बि सलाह आहे त इस्लामाबाद तरफ़ न अचनि। कानून सभिनी लाइ बराबर आहे। عوام جی تکلیف جو احساس ہے۔ تیل اگر میں عوام کے ریلیف دے رہا ہوں۔ عالمی مارکیٹ میں تیل جا اگ آسمان تے پہنچل ہیں۔ پیٹرولیم والے وزیر علی پرویز ملک چیو تا خطو انتہائی نازک دور میں گزری رہا ہے۔ قومی مفادن اے ملکی ضرورت موجب فیصلہ کیا پیا ونجن۔ लाहौर पुलिस पीटीआई बानीअ जी भेण अलीमा खान खे गिरफ़्तार करे वरितो। अलीमा खान जी ख़ानदानी ज़रियनि मूजिब अलीमा खान खां लाहौर जी अपर माल इलाइक़े वारे घर मां गिरफ़्तार कयो वियो। अलीमा खान खे गिरफ़्तार करे कोर्ट लखपत जेल मुंतकिल कयो वियो।